0: आकाशवाणी श्रीनगर आप तक पहुंच रहा है एक नए रंग, नए आहंग और नई लय के साथ।
1: पल पल जाऊं मैं तोरे रंग में जिवां।
2: जिंदगी से जुड़े हर एक शोबे की मुफीद जानकारी।
3: सब्र रोशित सुलम।
2: सुनते रहिए हमारी नशरियात
0: दुनिया के किसी भी कोने में, मोबाइल ऐप न्यूज ऑन AIR और वेव्स OTT के जरिए।
4: مقرر تہ خدمت مز پیش غلام نبی شیخ صاحب آواز مز فیاض تلگامی صاحب کلام ام باپ اہسے صوبری پہ ای میل آمت لکھن ول طاہرہ جان تو محبوبہ جان امی بد باپت خط لکھان کنگم ڈارا چکہ پہ عبد الحد ملک، مشتاق احمد ملک، محمد سلیم ملک، محمد اشرف ملک، شکیلہ بیگم، عبد المجید ملک، عبد الحمید ملک، عادل صاحب تو مدثر احمد ملک۔ تہ سارے ہز پسند پیش خدمت۔